0: علاقائی خبریں دیبا ہاشمی سے۔ آج عالمی یوم ماحولیات ہے۔ زمین پر سبھی جاندار کی زندگی کی اہمیت بنائے رکھنے اور اس کے تحفظ کے لیے بیداری بڑھانے کے مقصد سے اقوام متحدہ ماحولیات پروگرام کے تحت یہ دن منایا جاتا ہے۔ اس کی شروعات 5 جون 1973 سے ہوئی تھی۔ اس موقع پر نائب صدر جمہوریہ سی پی رادھا کرشنن اور وزیر اعظم نریندر مودی نے ملک کی عوام کو مبارکباد پیش کی ہے۔ اتر پردیش کے وزیر اعلی یوگی آدتیہ ناتھ نے آج اپنی سرکاری رہائش گاہ پر عالمی یوم ماحولیات 2026 کے موقع پر ایک پیڑ ماں کے نام مہم کے تحت آم کا پیڑ لگا کر شجرکاری کی۔ اس دوران وزیر اعلی نے کہا کہ وزیر اعظم نریندر مودی کی ترغیب سے گزشتہ 9 سالوں کے دوران ریاستی حکومت نے ماحولیات اور نیچر کے تئیں اپنی ذمہ داریوں کو ادا کرتے ہوئے کئی خصوصی پیش قدمی کی ہیں۔ پہلے ہی سال 2017 میں ون مہوتسو کے موقع پر ڈبل انجن حکومت نے 5 کروڑ شجرکاری کے بڑے کام کو اپنے ہاتھوں میں لیا ہے۔ انہوں نے عوام کو عالمی یوم ماحولیات کی مبارکباد بھی پیش کی۔ وزیر اعلی نے کہا
1: کہ اس سمے تمام چیلنجز ہمارے سامنے تھے، نہ نرسری تھی نہ اس پرکار کے بڑے کاریکرم کو آگے بڑھانے کے لیے اس پرکار کے کوئی انوبھو ہی، لیکن بعد میں ون وبھاگ اور پردیش سرکار کے انہیں سبھی وبھاگوں نے مل کر کے ایک بڑے لکشیہ کو پراپت کرنے کی دشا میں کاریہ کیا، اور گت 9 ورش کے اندر پردیش کے اندر ون مہوتسو کے اوسر پر ہونے والے ورکشاروپن کے کرم میں اب تک 242 کروڑ ورکشاروپن کے بڑے کاریکرم کو سفلتا پوروک آگے بڑھانے میں پردیش سرکار نے سفلتا پراپت کی۔
0: آج اس موقع پر چترکوٹ، غازی آباد، کانپور دیہات، جونپور، مئو، امروہا اور دیگر اضلاع میں شجرکاری کی گئی۔ دریاسنا ایک دیگر پروگرام میں وزیر اعلی نے لکھنؤ کے ککریل جنگل حلقے میں شجرکاری کر کے ریاست گیر مہم کا افتتاح کیا۔ اس سال ریاست میں ایک دن میں 5 کروڑ پیڑ لگانے کا نشانہ رکھا گیا ہے۔ وزیر اعلی یوگی آدتیہ ناتھ نے آج لکھنؤ کے اندرا گاندھی آڈیٹوریم میں عالمی بینک کے تعاون سے 2741 کروڑ روپے کی لاگت والی ایئر شیڈ پر مبنی اتر پردیش صاف ہوا مینجمنٹ پروجیکٹ کا افتتاح کیا۔ انہوں نے شجرکاری مہا ابھیان 2026 کے تحت 35 کروڑ شجرکاری مہا ابھیان کے لوگوں کا اجرا کیا۔ اس موقع پر وزیر اعلی نے کہا کہ ماحولیات کے چیلنجز کا سامنا کرنے کے لیے ہندوستان کی قدیم روایت میں رچے بسے عنصر کو بھی اپنانا ہوگا۔ انہوں نے کہا کہ جب قدرت محفوظ رہے گی تبھی انسانیت محفوظ رہ پائے گی۔ وزیر اعلی نے کہا
1: اتر پردیش جیسے راجیہ کے لیے یا بھارت جیسے دیس کے لیے، جس کے بارے میں کہا جاتا ہے یہ کرشی آدھارت ارتھ ویوستھا کا دیس یا کرشی آدھارت ارتھ ویوستھا کا راجیہ، اور اس میں اگر موسم چکر میں انتر آئے گا تو سب سے ادھک پربھاوت کون ہوگا؟ کسان کی آمدنی پہ اثر پڑے گا، اتی ورشٹی کا سامنا کرنا پڑے گا، اناورشٹی کا سامنا کرنا پڑے گا، کھادیان کا سنکٹ کھڑا ہو سکتا ہے، اور پوری دنیا آج ان چیزوں سے چنتت بھی ہے، اور ان کے لیے اسمے گھٹت ہونے والی پراکرتک آپدائیں ایک چیتاونی بھی ہے۔
0: وزیر دفاع راجناتھ سنگھ آج 3 روزہ دورے پر لکھنؤ پہنچے ہیں۔ اس دوران وہ مختلف سماجی تنظیم اور عوامی رابطہ پروگراموں میں شرکت کریں گے، ساتھ ہی شہر کے مختلف علاقوں میں عوام اور پارٹی عہدیداروں سے مذاکرات بھی کریں گے۔ وزیر دفاع آج اتر پردیش کے وزیر اعلی یوگی آدتیہ ناتھ کے ساتھ بایو یوگ گرین کمانڈ پروگرام میں شرکت کریں گے۔ وزیر دفاع آج عالمی یوم ماحولیات کے موقع پر کینٹ واقع کستوربا پارک میں ایک پیڑ ماں کے نام مہم کے تحت شجرکاری بھی کریں گے۔ بنارس میں برکس ممالک کے کلچرل ورکنگ گروپ کی 2 روزہ میٹنگ آج دوسرے دن بھی جاری ہے۔ میٹنگ میں برکس اراکین ممالک کے نمائندے ثقافتی تعاون کی مختلف اولیت والے شعبوں پر غور و خوض کر رہی ہے۔ میٹنگ کے دوران کریٹو معیشت، ثقافتی وراثت کے تحفظ، تہذیب پر مبنی ہمی جہت ترقی اور عوام سے رابطے کو مضبوط بنانے جیسے موضوع پر بحث ہو رہی ہے۔ واضح رہے کہ سیشن کا افتتاح کل کیا گیا تھا، جس کی صدارت ہندوستان حکومت کے ثقافت سیکرٹری وویک اگروال نے کی تھی۔ 2 روزہ اس میٹنگ کا اختتام آج ہوگا۔ یونین پبلک سروس کمیشن یو پی ایس سی نے امتحانی عمل کو مزید محفوظ اور شفاف بنانے کے لیے چہرے کی تصدیق کا نظام متعارف کرایا ہے۔ کمیشن نے حال ہی میں منعقد ہونے والے ابتدائی سول سروسز امتحان اور اس سال کے انڈین فارسٹ سروس امتحان میں کامیابی کے ساتھ اس ٹیکنالوجی کا استعمال کیا۔ یہ سسٹم اس بات کو یقینی بناتا ہے کہ درخواست فارم بھرتے وقت جس امیدوار کی تصویر اپلوڈ کی گئی تھی وہی امیدوار ہے جو داخلہ کارڈ کے ساتھ امتحانی مرکز میں موجود ہے۔ خواتین اور بچوں کی ترقی کی وزارت نے اگست ستمبر کے سیشن کے لیے اپنے انٹرنشپ پروگرام میں شرکت کے لیے خواتین سے درخواستیں طلب کی ہے۔ اس میں طلباء، محققین، سماجی کارکنان اور کسی یونیورسٹی یا دیگر تعلیمی یا غیر تعلیمی ادارے سے وابستہ اساتذہ شامل ہیں۔ और महकमे मौसमियात ने लखनऊ समेत कई जिला में आइंदा कुछ घंटे में तेज आंधी और बारिश का अलर्ट जारी किया है। मौसम साइंस मरकज के मुताबिक दारुल हुकूमत लखनऊ समेत रियासत के कई हिस्सों में मुतवस्सित से लेकर हल्के आंधी तूफान और गरज चमक के साथ बारिश होने का इम्कान है। इसी के साथ आकाशवाणी लखनऊ से इलाकाई खबरों का यह बुलेटिन खत्म हुआ। अगला बुलेटिन दोपहर 2 बजे FM पर नश्र किया जाएगा।
2: आकाशवाणी का ये गोरखपुर केंद्र है। प्रस्तुत है महिलाओं का कार्यक्रम नारी जगत, जिसे प्रस्तुत कर रही हैं रंजना मिश्रा। नारी जगत सुनने वाली सभी बहनों को रंजना का नमस्कार। बहनों, कहते हैं हर दिन खास होता है। इसके लिए जरूरी नहीं कि हर रोज त्योहार हो, उत्सव हो, बल्कि हम चाहे तो छोटी छोटी खुशियों से भी इसे यादगार बना सकते हैं। जैसे आज की ही बात करें तो भाई आज है 5 जून यानी विश्व पर्यावरण दिवस। तो भाई पर्यावरण की सुरक्षा की जिम्मेदारियों के साथ साथ हम सभी इसे यादगार भी बना सकते हैं। कुछ नहीं तो एक गमले में एक पौधा तो लगा ही सकते हैं, और अगर पहले से ही पौधे हैं तो भाई एक मिनी गार्डन तैयार कर सकते हैं, अपनी बालकनी और छत को हरा भरा बना सकते हैं। तो चलिए आज अपने गार्डन के खास पौधों की कटिंग अपने सखियों में बांट लें, क्यों है ना एक शानदार पहल। तो बहनों, अपने मिनी गार्डन में हम धनिया, तुलसी, पुदीना, हरी मिर्च जैसी ज़रूरी चीज़ों को ग्रो कर सकते हैं। इसी तरह से मौसम में मिलने वाले फूलों से अपनी बगिया महका सकते हैं। कुछ पौधे ज़्यादा मात्रा में कार्बन डाइऑक्साइड को अवशोषित करते हैं, जैसे स्नेक प्लांट, मनी प्लांट, इसलिए अगर इन्हें अपनी बालकनी में रखा जाए तो सकारात्मक ऊर्जा मिलती है। बहुत से ऐसे प्लांट होते हैं जिन्हें बहुत ज़्यादा धूप की ज़रूरत नहीं होती, तो उन्हें भी आप अपनी बालकनी में लगा सकती हैं। मैनू, अगर आपकी बालकनी में कम 4 से 6 घंटे की धूप आ रही है तो आप अच्छे से मिनी गार्डन तैयार कर सकती हैं। और अगर बालकनी या छत के फर्श पर जगह कम है तो दीवारों, ग्रिल या हैंगिंग बास्केट का उपयोग करके वर्टिकल गार्डन बना सकती हैं। मैंने गार्डनिंग करते समय सही पॉट और मिट्टी का चुनाव करना बहुत ज़रूरी होता है। भारी मिट्टी के गमलों के बजाय हल्के आयताकार गमलों या प्लांटर्स या ग्रो बैग्स का इस्तेमाल हम कर सकते हैं। हल्की मिट्टी के लिए मिट्टी में कोकोपीट और वर्मी कंपोस्ट को मिलाकर गमलों में भरें ताकि गमलों का वजन ना बढ़े। और बहनों, अक्सर हम लोग पुराने टिन और बाल्टी डब्बों का प्रयोग भी करते हैं पौधे लगाने के लिए, तो उसमें भी ध्यान दें कि ड्रेनेज होल हो ताकि पानी निकासी होती रहे। और बहनों, पौधों को लगाने के लिए हमेशा ही कम से कम 8 इंच से गहरा गमला चुनें ताकि जड़ों को फैलने की जगह मिल सके। आजकल तो कपड़े के ग्रो बैग्स भी मार्केट में आ गए हैं जो कि हल्के भी होते हैं और हवादार भी। इसके साथ ही बहनों, गार्डन के पौधों को नियमित पानी देना ज़रूरी होता है, ख़ास करके भाई इस गर्मी में तो सुबह और शाम दोनों ही समय पौधों को पानी ज़रूरी हो जाता है। पर बहनों, कुछ पौधों को कम पानी की भी आवश्यकता होती है, इसलिए ध्यान रखें कि ओवर वाटरिंग ना हो। तो भाई इस तरह आपकी बगिया होगी हरी भरी, उसमें चहकेंगी चिड़ियाँ, बैठेंगी तितलियाँ और गुदगुनाएंगे फौरे।

एफएम 101.5 मेगाहर्जको तरङ्गमा हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। साथै यहाँले हाम्रो कार्यक्रमहरू सुन्न सक्नुहुनेछ एफएम 101.2 मेगाहर्ज अनि न्युज अन एआईआर एपमा पनि। समय यस बेला दिउँसोको ठिक 2:30 भइरहेछ र अब प्रथममा यहाँ समक्ष राखिरहेछौँ आधुनिक गीत खगेन्द्र कालीकोटीको स्वर शब्द अनि सङ्गीत रचनामा।

अब पालो भएको छ लोकगीतको चन्द्रदीप वाइवानी साथीहरूको आवाजमा शब्द अनि सङ्गीत रहेको छ सुदीप वाइवा र चन्द्रदीप वाइवाको

0: यस साङ्गीतिक कार्यक्रमपछि अब पालो भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सारण मंगलबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज गुजरातको सुरतमा सड़क, बिजुली र औद्योगिक क्षेत्रमा 18,800 करोड़ रुपियाँको धेरै विकास परियोजनाहरूको उद्घाटन गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको डिजिटल बुनियादी ढाँचा विकास यात्राले गति लिइरहेको बताउनु भएको छ। राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले 23 जूनमा हुने दोस्रो नागरिक अलङ्करण समारोहमा यस वर्ष 65 प्रतिष्ठित व्यक्तित्वहरूलाई पद्म पुरस्कार प्रदान गर्नुहुनेछ। गृहमन्त्री अमित शाहले आज त्रिपुराको लङ्कामुडा सीमा चौकीमा सीमा सुरक्षा बलका जवानहरूलाई सम्बोधन गर्नुहुँदै सीमा सुरक्षालाई लिएर व्यापक दृष्टिकोण प्रस्तुत गर्नुभएको छ। अनि भारतीय रिजर्व ब्याङ्कले चालू वित्त वर्षमा लगातार दोस्रो पटक मौद्रिक नीति समीक्षामा प्रमुख ब्याज दरहरू यथावत राखेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज गुजरातको सुरतमा सड़क, बिजुली र औद्योगिक क्षेत्रमा 18,800 करोड़ रुपियाँको धेरै विकास परियोजनाहरूको उद्घाटन गर्नुहुनेछ। प्रधानमन्त्री श्री मोदीले हजिराको भ्रमण गर्नुहुनेछ र दिउँसो एक वृहत जनसभालाई सम्बोधन गर्नुअघि हाल चलिरहेको औद्योगिक र बुनियादी ढाँचा विकास सञ्चालनको समीक्षा गर्नुहुनेछ। बेलुकी प्रधानमन्त्री श्री मोदीले दमनको भ्रमण गर्नुहुनेछ र दमनमा लगभग 2,970 करोड़ रुपियाँ लागतको विभिन्न परियोजनाहरूको उद्घाटन र शिलान्यास गर्नुहुनेछ, जसमा देशका लागि प्रमुख स्वास्थ्य सेवा र उड्डयन बुनियादी ढाँचा विकास समावेश छ।
2: क्षेत्रीय बुनियादी ढांचे को बड़ी गति देते हुए प्रधानमंत्री नरेंद्र मोदी आज गुजरात और महाराष्ट्र के बीच कनेक्टिविटी को बढ़ाने के लिए वडोदरा मुंबई एक्सप्रेसवे के महत्वपूर्ण पैकेज राष्ट्र को समर्पित करेंगे। वे राष्ट्रीय राजमार्ग 56 के महत्वपूर्ण खंडों को 4 लेन बनाने की भी आधारशिला रखेंगे, जिससे आदिवासी क्षेत्रों और स्टैच्यू ऑफ यूनिटी तक पहुँच में सुधार होगा। जन कल्याण के तहत प्रधानमंत्री सूरत में 2400 घंटे आपातकालीन और ट्रॉमा केयर सुविधाओं से लैस एक आधुनिक 200 बिस्तरों वाले ESIC अस्पताल का भी उद्घाटन करेंगे। अपर्णा खुंट, आकाशवाणी समाचार, अहमदाबाद।
1: प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको डिजिटल बुनियादी ढाँचा विकास यात्राले गति लिइरहेको बताउनु भएको छ। एक सामाजिक सञ्जाल पोस्टमा प्रधानमन्त्री श्री मोदीले जानकारी दिँदै भन्नुभयो, एयर ट्रङ्कले भारतमा लगभग 3 लाख करोड़ रुपियाँ निवेश गर्ने र 5 गिगावट डाटा सेन्टर क्षमता विकास गर्ने योजना घोषणा गरेको छ। उहाँले भन्नुभयो, यो देशको डिजिटल बुनियादी ढाँचा पारिस्थितिकीमा प्रस्तावित सबैभन्दा ठूलो निवेश हो। श्री मोदीले भन्नुभयो, यस प्रकारको निवेशले क्लाउड कम्प्युटिङ र एआईको लागि वैश्विक केन्द्रको रूपमा भारतको स्थितिलाई बलियो बनाउनेछ, साथै रोजगार सृजना गर्नेछ, स्थानीय आपूर्ति श्रृङ्खलाहरूलाई समर्थन गर्नेछ र नवीनता नेतृत्व विकासलाई गति दिनेछ। प्रधानमन्त्री श्री मोदीले भन्नुभयो, यो स्पष्ट छ कि विश्वको डिजिटल अर्थव्यवस्थाको भविष्य भारतमा द्रुत गतिमा आकार लिइरहेको छ। राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले 23 जूनमा हुने दोस्रो नागरिक अलङ्करण समारोहमा यस वर्षका 65 प्रतिष्ठित व्यक्तित्वहरूलाई पद्म पुरस्कार प्रदान गर्नुहुनेछ। विगत महिना श्रीमती मुर्मूले राष्ट्रपति भवनमा आयोजित पहिलो नागरिक अलङ्करण समारोहमा 66 प्रतिष्ठित व्यक्तित्वहरूलाई पद्म पुरस्कार प्रदान गर्नुभएको थियो। राष्ट्रपति मुर्मूले यस वर्ष 5 पद्मविभूषण, 13 पद्मभूषण र 113 पद्मश्री सहित 131 पद्म पुरस्कार स्वीकृत गर्नुभएको छ। प्रतिवर्ष गणतन्त्र दिवसको अवसरमा यी पुरस्कारको घोषणा गरिन्छ। यी प्रतिष्ठित नागरिक सम्मान कला, सामाजिक कार्य, सार्वजनिक मामिला, विज्ञान र इन्जिनियरिङ, व्यापार र उद्योग, चिकित्सा, साहित्य र शिक्षा, खेल र नागरिक सेवा जस्ता विभिन्न क्षेत्रमा प्रदान गरिन्छ। पद्म विभूषण असाधारण र विशिष्ट सेवाका लागि प्रदान गरिन्छ। पद्मभूषण उच्च श्रेणीको विशिष्ट सेवाका लागि र पद्मश्री कुनै पनि क्षेत्रमा विशिष्ट सेवाका लागि प्रदान गरिन्छ। गृहमन्त्री अमित शाहले आज त्रिपुराको लङ्कामुडा सीमा चौकीमा सीमा सुरक्षा बलका जवानहरूलाई सम्बोधन गर्नुहुँदै सीमा सुरक्षालाई लिएर व्यापक दृष्टिकोण प्रस्तुत गर्नुभएको छ। विश्व पर्यावरण दिवसको अवसरमा श्री शाहले केन्द्रीय सशस्त्र पुलिस बल र केन्द्रीय सशस्त्र पुलिस बलको उद्घाटन गर्नुभयो। सीएपीएफको पर्यावरणीय योगदानको बारेमा भन्नुभयो। वर्ष 2019 देखि सीएपीएफले संगठनको पर्यावरणीय योगदानमा काम गर्यो।

0: Tripura, West Bengal and Bihar. To safeguard the demographic balance and strengthen border security, we have undertaken extensive border fencing measures in these areas.
1: प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशको बलियामा रहेको जयप्रकाश नारायण पक्षी अभयारण्यलाई भारतको 100औं रामसर स्थलको रूपमा घोषणा गरेकोमा खुशी व्यक्त गर्नुभएको छ। यो सिमसार क्षेत्र एभिफाउनल जैविक विविधतामा धनी छ, जसले धेरै प्रवासी र निवासी चराहरूलाई आकर्षित गर्दछ। एक सामाजिक सञ्जाल पोस्टमा प्रधानमन्त्री श्री मोदीले भन्नुभयो, देशको प्राकृतिक परिवेश र विशेष गरी सिमसार क्षेत्रको सुरक्षाप्रति भारतको अटल प्रतिबद्धता यस उपलब्धिमा स्पष्ट रूपमा प्रतिबिम्बित हुन्छ। उहाँले अझ भन्नुभयो, वर्षौंदेखि सिमसार क्षेत्रको संरक्षण र कायाकल्प गर्ने प्रयासहरूलाई बृहत्तर सामुदायिक सहभागिता, विज्ञान, नवीनता र जागरूकता पहलहरूको माध्यमबाट सुदृढ पारिएको छ। भारतीय रिजर्व ब्याङ्कले चालू वित्त वर्षमा लगातार दोस्रो पटक मौद्रिक नीति समीक्षामा प्रमुख ब्याजदरहरू यथावत राखेको छ। द्विमासिक मौद्रिक नीतिको घोषणा गर्नुहुँदै ब्याङ्कका गभर्नर सञ्जय मल्होत्राले मौद्रिक नीति समितिले सर्वसमितिले रिपो दर 5.2-5% राख्ने निर्णय गरेको बताउनु भएको छ। स्थायी जामा सुविधाको दर 5% यथावत रहेको छ भने सीमान्त स्थायी सुविधा र ब्याङ्क दर 5.5% यथावत रहेको छ। ब्याङ्कले चालू वित्त वर्षको सकल घरेलु उत्पाद सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ। उद्योग संगठन एसोच्यामले आरबीआईको रिपो दरलाई 5.2-5% राख्ने निर्णयको प्रशंसा गर्दै यसले वृद्धिलाई बढावा दिने र उद्योगलाई बलियो बनाउने बताएको छ। एसोच्यामका महासचिव सौरभ सानियलले यो निर्णयले आर्थिक वृद्धिका साथै मुद्रास्फीतिलाई सुरक्षित दायरामा राख्न सहयोग पुग्ने बताउनु भएको छ। श्री सानियलले भन्नुभएको छ, ब्याज दरहरू अपरिवर्तित राख्ने आरबीआईको निर्णयले अर्थव्यवस्थामा विश्वास झल्काउँछ। उहाँले वैश्विक अनिश्चितताका बावजुद चालू वित्त वर्षमा आर्थिक विकास बलियो रहने आशा व्यक्त गर्नुभएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AI न्यूज कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
2: आजकल भारत के गांव-गांव में छतों का रूप बदल गया है। जहां पहले छतों पर सिर्फ पापड़ और कपड़े सूखते थे, वहां पर अब बिजली बिल जीरो हो रहे हैं। गांव-गांव में लोग सोलर पैनल लगवा रहे हैं। आप भी लगवा लीजिए। 78,000 की सब्सिडी दे रही है भारत सरकार। 30,00,000 से अधिक परिवार तो इसका लाभ उठा चुके हैं। पीएम सूर्य घर मुफ्त बिजली योजना से जुड़ने के लिए रजिस्टर करें pmsuryaghar.gov.in पर।
1: यो आकाशवाणी हो, अब रहल समाचार। समुद्री खाद्य निर्यात सम्बन्धी दुई दिवसीय राष्ट्रिय कार्यशाला आज विशाखापट्टनममा शुरू हुँदैछ। यसले भारतको समुद्री खाद्य निर्यात बढाउने र देशभरि यस क्षेत्रलाई बलियो बनाउने तरिकाहरू चर्चा गर्नेछ। मत्स्यपालन पशुपालन र डेरी मन्त्रालय अधीनस्थ मत्स्यपालन विभागले वाणिज्य र उद्योग मन्त्रालयको सहयोगमा र आन्ध्र प्रदेश सरकारको सहयोगमा कार्यशाला आयोजना गरिरहेको छ। कार्यक्रममा केन्द्र सरकार, राज्य र केन्द्र शासित प्रदेशका वरिष्ठ अधिकारीहरू, निर्यातकर्ताहरू, उद्योग प्रतिनिधिहरू, स्टार्टअप र लघु एवं मध्यम उद्यमहरूको उपस्थिति रहनेछ। आज संसारभरि नै विश्व पर्यावरण दिवस मनाइँदैछ। यो हरेक वर्ष 5 जुनमा मनाइन्छ। यसको सुरुवात सन् 1973 संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम अन्तर्गत गरिएको थियो। यस दिवसको उद्देश्य पृथ्वीमा जीवनलाई सुरक्षित राख्ने र पर्यावरण संरक्षणको बारेमा मानिसहरूमा जागरूकता बढाउनु हो। यस दिवसले पर्यावरण संरक्षणका लागि वैश्विक रूपमा सामूहिक प्रयासलाई प्रोत्साहित गर्दछ। विश्व पर्यावरण दिवसका अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीलाई शुभकामना दिनुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले भन्नुभयो, यो दिनले पर्यावरणको संरक्षण गर्ने र स्थायी विकासलाई अगाडि बढाउने प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ। उहाँले भन्नुभएको छ, विगत दशकमा सरकारले गरेका धेरै प्रयासहरूले यस दिशामा यसको कामलाई उजागर गर्दछ। प्रधानमन्त्री श्री मोदीले भन्नुभएको छ, भारतको केही प्रमुख सफलताहरूमा हरियो क्षेत्र विस्तार र धेरै पशु प्राणीहरूको जनसङ्ख्यामा वृद्धि समावेश छ। श्री मोदीले पर्यावरण संरक्षणमा रुचि राख्ने सबैको प्रयासको पनि प्रशंसा गर्नुभएको छ। उहाँले एक पेड माके नाम जस्ता पहलहरूले प्रत्येक वर्ष

0: लगभग 1.19 लाख हेक्टर वन थप्नमा महत्वपूर्ण योगदान पुर्याएको बताउनु भएको छ। पर्यावरण वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादव र दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले विश्व पर्यावरण दिवसको अवसरमा 18 नमो अक्सिजन पार्कको उद्घाटन गर्नुभएको छ। यस अवसरमा केन्द्रीय मन्त्री श्री यादवले एक पेड़ माँ के नाम अभियान अन्तर्गत धेरै पर्यावरणीय पहलहरूको पनि शुरूआत गर्नुभयो। उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत पर्यावरण संरक्षणको क्षेत्रमा विश्वको अग्रणीको रूपमा उदाएको बताउनुभयो। उहाँले नागरिकहरूलाई रूख रोप्न मात्र नभई भावी पुस्ताका लागि त्यसको संवर्धन र संरक्षण गर्न पनि आग्रह गर्नुभयो। यस अवसरमा मुख्यमन्त्री रेखा गुप्ताले हरियाली बढाउनु दिल्लीको वायुको गुणस्तर सुधार गर्न सबैभन्दा महत्वपूर्ण उपायहरू मध्ये एक रहेको बताउनुभयो।
1: As the world faces environmental challenges, India continues to make significant progress. The country has emerged as a global leader in renewable energy, ranking among the top nations in solar energy capacity, while its forest cover continues to expand. Under the leadership of Honorable Chief Minister Rekha Gupta, the government of Delhi has launched the Dhool Mukt Delhi initiative. Additionally, 19 Namo parks have been developed in Delhi. I encourage everyone to contribute to a greener and healthier future by planting a tree.
2: सभी एक पेड़ माँ के नाम पे जरूर लगाएं।
0: कर्मचारी राज्य बिमा निगमले शैक्षिक सत्र 2026-27 को लागि बीमित व्यक्तिको आश्रित कोटा अन्तर्गत स्नातक चिकित्सा र नर्सिङ पाठ्यक्रमहरूमा भर्नाका लागि आवेदन आह्वान गरेको छ। श्रम तथा रोजगार मन्त्रालयले जानकारी दिँदै भनेको छ, यो प्रवेशको अवसर कर्मचारी राज्य बिमा योजना अन्तर्गत आउने श्रमिकहरूको नानीहरूको लागि मात्र उपलब्ध छ। कुल 783 सिटहरू बीमित व्यक्तिको आश्रित कोटामा अस्थायी रूपमा आरक्षित गरिएको छ, जसमा 22 मेडिकल डेन्टल र नर्सिङ इन्स्टिट्युटमा 695 एमबीबीएस, 28 बीडीएस सिट र 60 बीएससी नर्सिङ सिट समावेश छन्। युवा मामिला र खेल मन्त्रालय अन्तर्गत मेरो युवा भारत संगठनले भोलि नयाँ दिल्लीको त्यागरत स्टेडियममा युवा विकसित भारत मेरा भारत युवा सम्मेलनको आयोजना गर्नेछ। सम्मेलनमा देशभरिबाट 6,000 भन्दा अधिक युवा सहभागी हुनेछ, जसमा विद्यार्थीहरू, युवावर्ग, महिलाहरू, उद्यमी, कन्टेन्ट क्रिएटर्स र उदयमान नेताहरू लगायत विविध पृष्ठभूमिका प्रतिनिधिहरूले भाग लिनेछन्। सीबीएसई पोस्ट रिजल्ट गुनासो निवारण प्रक्रियाको माध्यमबाट कक्षा 12 का विद्यार्थीहरूबाट कुल 70,000 भन्दा अधिक आवेदन प्राप्त भएका छन्, जसमा मार्कको प्रमाणीकरणका लागि 7,314 र पुनः मूल्याङ्कनका लागि 63,000 भन्दा अधिकले आवेदन भरेका छन्। सीबीएसईले मंगलबार उत्तर पुस्तिकाको स्क्यान गरिएको प्रतिलिपिमा देखिएका मुद्दाहरूको प्रमाणीकरण र उत्तरहरूको पुनर्मूल्याङ्कनका लागि अनलाइन पोर्टल खोलेको थियो। 13 मईमा कक्षा 12 को परिणाम घोषणा भएपछि विद्यार्थीहरूको एक वर्गले प्रदान गरिएको अङ्कप्रति असन्तुष्टि व्यक्त गर्दै अनस्क्रिन मार्किङ प्रणाली अन्तर्गत मूल्याङ्कनको सटिकतामाथि प्रश्न उठाएका थिए। नेपालका विदेश मन्त्री शिशिर खनाल आज 3 दिवसीय भारत भ्रमणमा आउनुहुँदैछ। यो यात्रा विदेश मन्त्री डाक्टर एस जयशंकरको निमन्त्रणामा भइरहेको छ। भ्रमणको क्रममा श्री खनालले नयाँ दिल्लीमा डाक्टर जयशंकरसँग बैठक गर्नुहुनेछ। दुई देशबीच आपसी हितका विषयमा चर्चा हुने नेपालको विदेश मन्त्रालयले जनाएको छ। मौसम विज्ञान विभागले आगामी 2-3 दिनमा मध्य अरब सागर, गोवा, महाराष्ट्र, आन्ध्र प्रदेश, कर्नाटक, तमिलनाडु र उत्तर पूर्वी राज्यका केही भागहरूमा दक्षिण पश्चिम मनसुन अगाडि बढ्नका लागि अनुकूल अवस्था रहेको बताएको छ। मौसम विभागले दिल्ली, हरियाणा, चण्डीगढ, पंजाब, जम्मू कश्मीर, लद्दाख, मध्यप्रदेश, उडिसा, राजस्थान र उत्तर प्रदेशका लागि आदि तुफानको चेतावनी जारी गरिएको छ। यो समाचार युट्युबमा @AIR कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज गुजरातको सुरतमा सड़क, बिजुली र औद्योगिक क्षेत्रमा 18,800 करोड़ रुपियाँको धेरै विकास परियोजनाहरूको उद्घाटन गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको डिजिटल बुनियादी ढाँचा विकास यात्राले गति लिइरहेको बताउनुभएको छ। राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले 23 जूनमा हुने दोस्रो नागरिक अलंकरण समारोहमा यस वर्ष 65 प्रतिष्ठित व्यक्तित्वहरूलाई पद्म पुरस्कार प्रदान गर्नुहुनेछ। गृहमन्त्री अमित शाहले आज त्रिपुराको लङ्कामुडा सीमा चौकीमा सीमा सुरक्षा बलका जवानहरूलाई सम्बोधन गर्नुहुँदै सीमा सुरक्षालाई लिएर व्यापक दृष्टिकोण प्रस्तुत गर्नुभएको छ अनि भारतीय रिजर्भ ब्याङ्कले चालु वित्त वर्षमा लगातार दोस्रो पटक मौद्रिक नीति समीक्षामा प्रमुख ब्याज दरहरू यथावत राखेको छ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।
3: अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवादक तथा वाचक सिल्वेस्टर लेप्चा। विषय रहेको छ मंगोलियामा स्थापित भगवान बुद्धका प्रमुख शिष्यहरूका पवित्र अवशेषहरू। आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी। भारत मंगोलियाको सांस्कृतिक र आध्यात्मिक सम्बन्धहरूमा एक महत्वपूर्ण उपलब्धिको रूपमा भगवान बुद्धका दुई प्रमुख शिष्यहरू अहर्त सारिपुत्र र अहर्त महामङ्गलानाका पवित्र अवशेषहरूलाई वैशाख दिवस 2026 अवसरमा मंगोलियाको उलान बातार स्थित गण्डतिङछिलिन मठमा विधिपूर्वक स्थापित गरिएको थियो। मे 31 10 जुन 2026 10 दिने प्रदर्शनीको लागि भारतबाट ल्याइएको पवित्र अवशेषहरूलाई हजारौं भक्तजनहरू र संघका सदस्यहरूले गहिरो श्रद्धाका साथ स्वागत गरेका थिए। प्रदर्शनीको उद्घाटन असमका राज्यपाल श्री लक्ष्मण प्रसाद आचार्य, मंगोलियाका लागि भारतका राजदूत श्री अतुल मल्हारी गोत्सुर्वे, मंगोलिया सरकारका वरिष्ठ प्रतिनिधिहरू, प्रख्यात बौद्ध नेताहरू, अन्तर्राष्ट्रिय बौद्ध महासंघ आइबीसी, श्रीलंकाको महाबोधि समाज र बौद्ध विश्वभरका विशिष्ट अतिथिहरूको उपस्थितिमा गरिएको थियो। यस प्रदर्शनीको घोषणा प्रधानमन्त्री नरेन्द्र मोदीले अक्टोबर 2025 मंगोलियाका राष्ट्रपति श्री उखनागिन खुरेलसुकको भारत भ्रमणको अवधि गर्नुभएको थियो। यो पहलले भगवान बुद्धको शिक्षाहरूमा निहित भारत र मंगोलियाको बीच साझा गरिएको गहिरो आध्यात्मिक र सभ्यतागत सम्बन्धहरूलाई दर्शाउँदछ। सभालाई सम्बोधित गर्नुहुँदै असमका राज्यपाल श्री लक्ष्मण प्रसाद आचार्यले यस अवसरलाई ऐतिहासिक क्षण बताउनुभयो र भन्नुभयो कि यी पवित्र अवशेष ज्ञानको जीवन्त प्रकाशको प्रतीक हो जसले शान्ति, करुणा र सद्भावको सार्वभौमिक सन्देश दिदछ। उहाँले भन्नुभयो कि साँचीको पवित्र स्तूपहरूमा शताब्दीदेखि संरक्षित अहर्त सारिपुत्र र अहर्त महागुङ्गलाका अवशेष भारतको सभैभन्दा बहुमूल्य सभ्यतागत धरहरू मध्ये हो। उहाँले जोड दिनुभयो कि मंगोलियामा उनीहरूको प्रदर्शनी दुई राष्ट्रहरू बीचको विश्वास, श्रद्धा र मित्रताको गहिरो संकेत हो। भारत मंगोलियाको अटुट साझेदारीको उल्लेख गर्नुहुँदै राज्यपालले प्रधानमन्त्री मोदीको त्यस कथनको स्मरण गर्नुभयो कि भारत र मंगोलिया शताब्दीदेखि बौद्ध धर्मको माध्यमबाट जोडेको आध्यात्मिक छिमेकी हुन्। यस अवसरमा बोल्नुहुँदै मंगोलियामा भारतका राजदूत श्री अतुल मल्हारी गोत्सुर्वले भगवान बुद्धको शान्ति, सद्भाव, सामाजिक न्याय र तर्कसङ्गत चिन्तनको शिक्षाहरूको शाश्वत प्रासङ्गिकतामा प्रकाश पार्नुभयो। उहाँले उल्लेख गर्नुभयो कि भारत र मंगोलिया रणनीतिक साझेदार र आध्यात्मिक दाजुभाइको रूपमा पवित्र कान्जुर पाण्डुलिपिहरूको उपहार, विश्वव्यापी बौद्ध शिखर सम्मेलन, बौद्ध पाण्डुलिपिहरूको डिजिटलाइजेसन, एसियाली बौद्ध शिखर सम्मेलन र नालन्दा विश्वविद्यालय र गण्डतिङछिलिङ मठ बीचको शैक्षिक सहयोग जस्ता पहलहरू मार्फत बौद्ध सम्पदाको संरक्षण र प्रवर्धनमा गहिरो सहयोग जारी राखेका छन्। राजदूतले यस कुरामा जोड दिनुभयो कि अहर्त सारिपुत्र र अहर्त महामङ्गलानका अवशेषहरू यसअघि 2024 थाइल्यान्डमा एकपटक मात्र विदेश भ्रमण गरेका थिए जसले गर्दा मंगोलियामा प्रदर्शनीलाई विशेष रूपमा महत्वपूर्ण अवसर बनाएको छ। उहाँले यो पनि उल्लेख गर्नुभयो कि प्रोटोकल र सुरक्षाको हिसाबले राज्य प्रमुखको दर्जा दिएको अवशेषहरू भारतीय वायुसेनाको विशेष IL-76 गजराज विमानमा मंगोलिया आइपुगेका थिए। गण्डतिङछिलिङ मठको परिसरमा प्रकाशका भाँडाहरू, प्रतिमा, अवशेष र धम्मको मार्ग शाक्यमुनि बुद्धको भ्रमण भारतको संग्रहालय संग्रह मार्फत शीर्षकको विशेष प्रदर्शनीको पनि उद्घाटन गरिएको थियो। राष्ट्रिय संग्रहालय नयाँ दिल्लीद्वारा क्युरेट गरिएको प्रदर्शनीले भारतको संग्रहालय संग्रहबाट चयन गरिएका खजानाहरू मार्फत भगवान बुद्धको जीवन, शिक्षा कला र कलात्मक प्रतिनिधित्वको समृद्ध दृश्य कथा प्रस्तुत गर्दछ। प्रदर्शनीले भारतका समृद्ध बौद्ध सम्पदा र समकालीन समयमा यसको निरन्तर प्रासङ्गिकतालाई हाइलाइट गर्दछ। यो प्रदर्शनी भारत सरकारको संस्कृति मन्त्रालय, नयाँ दिल्लीको राष्ट्रिय संग्रहालय, मध्य प्रदेश सरकार, अन्तर्राष्ट्रिय बौद्ध महासङ्घ आइबिसी, श्रीलङ्काको महाबोधि समाज र गण्ड तेन्चिलिङ मठको सहकार्यमा भारत र मंगोलिया सरकारको सहयोगमा आयोजना गरिएको हो। पवित्र अवशेषहरू 10 जुन 2026 मंगोलिया भरिका भक्तजनहरूको पूजाको लागि सार्वजनिक प्रदर्शनीमा रहनेछन्।

यो प्रसारण हो आकाशवाणीको। समय यस बेला दिउँसोको ठिक 3 बज्यो र अब भने यहाँहरूलाई मनोरञ्जन गराइरहेछौँ केही हिन्दी फिल्मी गीतहरूबाट। त प्रथम गीत यहाँ समक्ष राखिरहेछौँ फिल्म वान्टेडबाट, शान र श्रेया घोषालको युगल आवाजमा। शब्द अरुण भैरवको छ भने सङ्गीत रहेको छ साजिद वाजिदको।

यमला पगला दिवाना यस फिल्मबाट बराखिरहेछौ अघिल्लो गीत ओमार नदीम र श्रेया घोषालको युगल आवाजमा, शब्द इर्शाद खामिलको छ भने संगीत रहेको छ सन्देश सान्दल्याको।

साउनन किर्किरेको शब्द अनि अजय अतुलको सङ्गीत रचनामा अब भने राख्न गएछु कार्यक्रमको अन्तिम सङ्गीत कोशली फिल्म सिङ्गमबाट श्रेया घोषाल र अजयको आवाजमा।

0: फिल्म गीतको कार्यक्रमपछि अब भने समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सिल्भेस्टर लेप्चाबाट सुन्नुहोस्।

0: असम का मुख्यमंत्री डाक्टर हेमंत विश्व शर्माले भाजपा एजीपी र बीपीएफ बाट चार नया अनुहार सहित 12 विधायकहरूलाई आफ्नो मन्त्रीमण्डलमा समावेश गर्नका लागि चयन गर्नुभएको छ। यी 12 विधायकले आज मन्त्रीको शपथ लिँदैछन्। मन्त्रीहरूलाई राज्यपाल लक्ष्मण प्रसाद आचार्यले शपथ दिलाउनुहुनेछ। मुख्यमन्त्री हेमन्त विश्व शर्मा र अन्य चार मन्त्रीले 12 मई शपथ लिनुभएको थियो। राज्यमा मुख्यमन्त्री श्री शर्मा सहित 17 जना मन्त्रीमण्डल सदस्य हुनेछन्। मन्त्रीमण्डलमा 2 पद अझै खाली छन्। मण्डलमा मंगलदाई एलएसीबाट पहिलोपटक विधायक बनेकी निलिमा देवी, डेमो एलएसीबाट सुशान्ता बोरगोहेन, गोकलगंज एलएसीबाट अश्विनी राय सरकार र तुमुलपुर एलएसीबाट पूर्व सभामुख विश्वजीत दैमारी रहेका छन्। पक्राउ पर्नेमा नलबारीकी जयन्त मल्ल बरुवा, जाङ्गिरोटमा पिचुस हाजारिका, कालियाबोरमा केशव महन्त, तिङखोङमा विमल बोरा, धेमाजीमा रनोज पेङ्गु, ढेकियाजुलिसीमा अशोक सिंह, लखीपुरमा कौशिक राई र पत्थरकाडीमा कृष्णेन्दु पल रहेका छन्। केन्द्रीय गृहमन्त्री अमित शाहले विद्रोह अब उत्तर पूर्वको परिभाषित चुनौती नभएको घोषणा गर्नुहुँदै उत्तर पूर्वी 8 राज्यहरूलाई परम्परागत कानून व्यवस्थाको चिन्ताबाट माथि उठ्न र नागरिकहरूको अधिकार र कल्याणको रक्षा गर्नमा ध्यान केन्द्रित गर्न एवं तकनिकी व्यापार र पर्यटनमा उदयमान अवसरहरूको लागि यस क्षेत्रलाई तयार गर्न आह्वान गर्नुभएको छ। हिजो सिलोङमा सम्पन्न पूर्वोत्तर परिषद एनईसीको 73 पूर्ण सत्रलाई सम्बोधन गर्नुहुँदै श्री शाहले भन्नुभयो, नरेन्द्र मोदी सरकारको नेतृत्वमा यस क्षेत्रमा उल्लेखनीय परिवर्तन आएको छ, जसले दशकौंदेखिको हिंसा र अस्थिरताको अन्त्य गर्न र शान्ति, विकास र आर्थिक अवसरहरूको युगको सुरुवात गर्न सफल भएको छ। उहाँले राज्य सरकारहरूलाई यस क्षेत्रको बदलिन्दो वास्तविकतासँग आफ्ना प्राथमिकताहरू मिलाउन र भावी पुस्तालाई फाइदा पुग्ने संस्था र बुनियादी ढाँचा विकास निर्माणमा ध्यान केन्द्रित गर्न आग्रह गर्नुभएको छ। एनईसीको बैठकमा मुख्यमन्त्रीहरूलाई कानून व्यवस्थाको साटो, नागरिकहरूको अधिकार रक्षामा ध्यान केन्द्रित गर्न निर्देशन दिएको थियो। बैठकमा पूर्वोत्तर 8 प्रदेशका मुख्यमन्त्री र राज्यपालहरू उपस्थित थिए। मणिपुरका मुख्यमन्त्री युमनाम खेमचन्द्र सिंहले हिजो पूर्वोत्तर परिषद एनईसीको 73 पूर्ण सत्रलाई सम्बोधन गर्दै भारत म्यानमार सीमा स्थिति, शान्ति निर्माणका प्रयासहरू र जलवायु परिवर्तनलाई राज्यले सामना गरिरहेका प्रमुख चुनौतीहरूको रूपमा प्रकाश पार्नुभयो। मुख्यमन्त्री श्री सिंहले भन्नुभयो, उहाँको सरकारले सामुदायिक संलग्नता र संवादको माध्यमबाट मणिपुरमा शान्ति पुनस्थापना, विश्वास पुननिर्माण र सौहार्दलाई अगाडि बढाउनमा ध्यान केन्द्रित गरेको छ। उहाँले आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको लागि केन्द्रीय सहयोगमा पुनस्थापना उपायहरू लागू भइरहेको बताउनुभयो। केन्द्र सरकारले तिनसुकिया जिल्लाको डिगबोई विभाग अन्तर्गत माथिल्लो देहिङ आरक्षित वनको स्थान एचजेटओमा हाइड्रोकार्बनको अन्वेषण ड्रिलिङका लागि 4.9 हेक्टर वन जमिन डाइभर्सनका लागि सैद्धान्तिक स्वीकृतिको सिफारिस गरेको छ। अयल इन्डिया लिमिटेडले तिनसुकिया जिल्लाको लकीपातर ब्लक गाउँको डिगबोई डिभिजन अन्तर्गत माथिल्लो देहिङ आरक्षित वन वेस्ट ब्लकमा हाइड्रोकार्बनको अन्वेषण गर्न 4.9 हेक्टर आरक्षित वन भूमिको गैर वन प्रयोगको लागि पर्यावरण, वन र जलवायु परिवर्तन मन्त्रालयसँग पूर्व स्वीकृति मागेको थियो। आर्थिक वर्ष 2024-25 सिटिसी र अर्थोडक्स दुवै प्रजातिहरूको लागि उच्च मूल्य प्राप्त गर्दै आसामको चियाले देशमा लिलामीमा प्रभुत्व जमाएको छ। रिपोर्टमा भनिएको छ, वर्ष 2024-25 लिलामीमा सिटिसी र अर्थोडक्स चियाको लागि सर्वाधिक मूल्य प्राप्त गर्ने शीर्ष 5 स्टेट चिया कारखानाहरू असमका हुन्। लिलामीमा सर्वाधिक मूल्य प्राप्त गर्ने शीर्ष 5 वटा चिया कारखानाहरू गाटुङ्गा, हलमारी, हात्तीमारा, मुकुरुङ र डुम्रु दुङलुङ हुन्। त्यस्तै भारतीय लिलामीमा अर्थोडक्स चियाको सर्वाधिक मूल्य प्राप्त गर्ने शीर्ष 5 वटा चिया कारखानाहरू पनि आसामका हलमारी, नहरबी, डुम्नी, मेलङ र टोकोकका चिया बगानहरू हुन्। वर्तमान मनसुनको मौसममा ब्रह्मपुत्र र यसका सहायक नदीहरूको बढ्दो जलस्तरलाई ध्यानमा राख्दै कामरूपका जिल्लाधिकारी देवकुमार मिश्रले जीवन रक्षा गर्न र दुर्घटना रोक्न आपदा प्रबन्धन अधिनियम 2005 धारा 30 अन्तर्गत निषेधाज्ञा जारी गरेका छन्। विश्व पर्यावरण दिवसको अवसरमा नागाल्यान्डका मुख्यमन्त्री नेफोम रियोले जीवन र जीविकापार्जनलाई धान्न सक्ने पारिस्थितिक प्रणालीको संरक्षण गर्ने सामूहिक दायित्वको पुनः पुष्टि गर्नुभएको छ। आकाशवाणीबाट समाचार पूरा भयो।
1: अब आकाशवाणी प्रस्तुत गर्दछ कार्यक्रम विश्वमा हामी।
2: नमस्कार, नेपाली प्रसारण सेवाको विशेष कार्यक्रम विश्वमा हामीको आजको अङ्कमा यहाँलाई स्वागत छ। अनि यस घरी हजुरको साथमा छु म कार्यक्रम सञ्चालक निर्मल गुरुङ। श्रोता महानुभावहरू, आज हो 5 तारिक जुन। हजुर, 5 तारिक जुन के तपाईँलाई थाहा छ आजको दिन कुन दिवस भनेर संसारभरि मनाइन्छ? 5 जुनलाई विश्व पर्यावरण दिवसको रूपमा संसारभरि मनाइने गरिन्छ। यस वर्षको विश्वव्यापी कार्यक्रम अजरबैजान गणराज्य बाकुमामा आयोजना भइरहेको छ। अनि यस वर्षको आधिकारिक विषय रहेको छ इन्सपायर्ड बाई नेचर फर क्लाइमेट फर आवर फ्युचर, अर्थात् प्रकृतिबाट प्रेरित जलवायुको लागि हाम्रो भविष्यको लागि।

पर्यावरण अर्थात् वातावरण भनेको भौतिक प्रणालीको वरिपरिको क्षेत्र हो जसले द्रव्यमान र ऊर्जाको आदान प्रदान मार्फत अन्य प्रणालीसँग अन्तर्क्रिया गर्दछ। प्राकृतिक वातावरणमा सबै जीवित र निर्जीव चिजहरू समावेश छन्। वातावरण भनेको हामी बस्ने वातावरण हो र यसलाई क्षतिबाट जोगाउनु हाम्रो परम कर्तव्य पनि हो। वातावरणीय प्रदूषण अथवा पर्यावरण प्रदूषण आज मानवताले सामना गरिरहेको सबैभन्दा गम्भीर समस्याहरू मध्ये एक हो। पर्यावरण प्रदूषणलाई तीन वर्गमा विभाजन गरिएको छ, हावा, पानी र माटो। पर्यावरण प्रदूषण भनेको के हो? पर्यावरण प्रदूषण तब हुन्छ जब वातावरणमा अवाञ्छित परिवर्तन हुन्छ जसले बोट बिरुवा र जनावरहरूलाई प्रतिकूल असर पार्छ। प्रदूषकहरू वातावरणलाई दूषित गर्ने पदार्थ हुन्। प्रदूषकहरू तरल, ठोस वा ग्यासीय रूपमा हुन सक्छन्। जब कुनै पदार्थको सान्द्रता यसको प्राकृतिक मात्राभन्दा बढी हुन्छ यसलाई प्रदूषक मानिन्छ। सान्द्रतामा यो वृद्धि मानव कार्य वा प्राकृतिक घटनाहरूको कारणले पनि हुन सक्छ। वनस्पति पदार्थ जस्ता केही प्रदूषकहरू प्राकृतिक प्रक्रियाहरू मार्फत छिटो सर्छन् र विघटन हुन्छन्। त्यहाँ प्रदूषकहरू पनि छन् जुन विघटन हुन दशकौँ लाग्छ र एकपल्ट वातावरणमा छोडिएपछि हटाउन गाह्रो हुन्छ। डिडिटी, प्लास्टिक, भारी धातुहरू र आण्विक फोहोरहरू केही उदाहरणहरू हुन्। पर्यावरणमा प्रदूषणको प्रभाव। प्रदूषकहरू एक ठाउँमा उत्पन्न हुन्छन् र त्यसपछि हावा वा पानीद्वारा अन्य ठाउँमा लगिन्छन्। मानिसहरूले पर्यावरणमा केही प्रदूषकहरू पनि छोड्छन्। यसले हावा, पानी र माटो प्रदूषण निम्ताउँछ। प्रदूषित माटोमा रहेका लाभदायक सूक्ष्म जीवहरू मर्छन्, माटोको उर्वरता घटाउँछन्, बाली उत्पादन घट्ने सम्भावना हुन्छ। यदि जमिन बाँझो भयो भने यसले मानव समाजलाई नकारात्मक असर गर्छ। त्यसै गरी यदि पानी दूषित भयो भने यसलाई उपभोग गर्नु अघि शुद्ध गर्नुपर्छ। शुद्धिकरणको लागि वित्तीय लगानी आवश्यक पर्दछ। अन्तमा यदि हावा प्रदूषित भयो भने सास फेर्न गाह्रो हुन्छ र जीवन खतरामा पर्दछ। वायु प्रदूषणले विभिन्न प्रकारका श्वास प्रश्वास रोगहरू निम्ताउँछ र मानव शरीरको लागि हानिकारक छ। विभिन्न प्रकारका प्रदूषण पहिले उल्लेख गरिए झै धेरै प्रकारका प्रदूषणहरू हुन्छन् जुन प्राकृतिक घटनाहरू जस्तै वन, डढेलो वा मानव निर्मित गतिविधिहरू जस्तै कार, कारखाना, आण्विक फोहोर आदिबाट हुन्छन्। यी प्रदूषणका प्रकारहरूमा थप विभाजित छन् जुन जानकारी गराइरहेको छु। पर्यावरणीय प्रदूषण: पानी प्रदूषण, माटो प्रदूषण, ध्वनि मार्फत प्रदूषण,

यी चार प्रकारका प्रदूषणका अतिरिक्त अन्य प्रकारका प्रदूषणहरू अवस्थित छन्, जस्तै वायु प्रदूषण, तापीय प्रदूषण र रेडियोधर्मी प्रदूषण। रेडियोधर्मी प्रदूषण अन्य प्रदूषणको तुलनामा धेरै कम प्रचलित छ, तर यो सबैभन्दा घातक छ। पर्यावरणीय प्रदूषण। वायु प्रदूषण भनेको हानिकारक पदार्थहरू, रसायनहरू, विषाक्त ग्यासहरू, कणहरू, जैविक अणुहरू आदि पृथ्वीको वायुमण्डलमा छोड्नु हो। यी प्रदूषकहरू हानिकारक हुन्छ र निश्चित परिस्थितिहरूमा गम्भीर स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छन्। वायु प्रदूषणमा योगदान पुर्याउने केही कारक तत्त्वहरू यस प्रकार रहेको छ: जीवाश्म इन्धनको दहन, अन्वेषण र खानी, उद्योग र निर्माताहरूबाट फोहोर ग्यासहरू। वायु प्रदूषणको परिणाम प्रदूषकको प्रकारमा निर्भर गर्दछ, यद्यपि वायु प्रदूषणको प्रभाव व्यापक हुन सक्छ। श्वास प्रश्वास सम्बन्धी रोग र मुटु सम्बन्धी समस्याहरू बढी हुने सम्भावना हुन्छ। छाला रोगहरूको जोखिम बढ्न सक्छ। क्यान्सरको जोखिम पनि बढ्न सक्छ। जलवायु परिवर्तन, अम्लीय वर्षा, ओजन तहको क्षय, वन्य वस्तुहरूको लागि खतरा। वायु प्रदूषण अन्य प्रकारका प्रदूषणसँगै गम्भीर विश्वव्यापी प्रभावहरू मानिन्छ। वैज्ञानिकहरूले एक विनाशकारी परिदृश्य पनि प्रस्ताव गरेका छन्, जसमा अनियन्त्रित वायु प्रदूषणले चरम विश्वव्यापी तापक्रम बढाउन सक्छ, जसलाई हरित गृह प्रभाव भनिन्छ। यद्यपि यो विशिष्ट रूपमा काल्पनिक हो। शुक्र ग्रहमा पहिले नै यस्तो परिदृश्य देखा परेको छ। अब जल प्रदूषण।

जब हानिकारक प्रदूषक र कणहरू ताल नदी र महासागर जस्ता जल निकायहरूमा प्रवेश गर्छन् यसलाई जल प्रदूषण भनिन्छ। दोषपूर्ण ढल प्रशोधन प्रणाली र तेल चुहावट जस्ता मानवीय गतिविधिहरू यी विषाक्त पदार्थहरूको सामान्य स्रोत हो। यद्यपि खेती जस्ता प्राकृतिक प्रक्रियाले पनि पानी प्रदूषित गर्न सक्छ। जल प्रदूषणका अन्य प्रमुख कारणहरू ठोस फोहोरलाई पानी निकायहरूमा फाल्ने, प्रशोधित औद्योगिक फोहोरलाई पानी निकायहरूमा फाल्ने, मानिस र जनावरहरूको फोहोर, कृषि बाहुमा कीटनाशक र मल। पानी प्रदूषणले आफ्नो पारिस्थितिक प्रणालीमा महत्त्वपूर्ण प्रभाव पार्छ। विषाक्त पदार्थहरू जीवित जीवहरूमा जम्मा हुन सक्छन् र खाद्य श्रृङ्खलामाथि यात्रा गर्छन्, अन्तत मानिसहरूमा पुग्न सक्छन्। विभिन्न प्रकारका प्रदूषणहरूमध्ये जल प्रदूषणले मानवतामा सबैभन्दा विनाशकारी प्रभाव पार्छ। उदाहरणको लागि सन् 1932 एक गम्भीर जल प्रदूषण घटनाले जापानी सहरका बासिन्दाहरूलाई दशकौँसम्म काम गर्न असमर्थ बनाएको थियो। मानिसहरूलाई स्नायु र मानसिक रोगबाट पीडित बनाएको थियो। यद्यपि तत्काल कारण अज्ञात थियो, यसलाई पछि तीव्र पारा विषाक्तको रूपमा पहिचान गरियो। मिथाइल मर्क्युरी पानीमा छोडियो, अन्तत माछामा जम्मा भयो। यी माछाहरू स्थानीय मानिसहरूले सेवन गरे, जसको परिणामस्वरूप स्नायु रोगहरू सहित धेरै नकारात्मक साइड इफेक्टहरू देखा पर्न थाल्यो। पानी प्रदूषणका परिणामहरू: पारिस्थितिक प्रणालीको अस्थिरता, समुद्री जीवहरूको लागि खतरा, पानीजन्य रोगहरूको बढ्दो जोखिम, जल निकायहरूमा खतरनाक पदार्थहरू जस्तै पाराको सान्द्रता बढेको। अब माटो प्रदूषणबारे केही जानौँ।

0: प्रदूषण माटोमा रसायन वा अन्य मानव निर्मित यौगिकहरूको उपस्थितिले हुने जमिनको क्षयकरण हो। जिनोबायोटिक यौगिकहरूले माटोको प्राकृतिक संरचनालाई परिवर्तन गर्छ र यसलाई नकारात्मक रूपमा असर गर्छन्। यसले मानव जीवनमा महत्त्वपूर्ण प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न सक्छ। उदाहरणका लागि माटोमा रहेका कुनै पनि खतरनाक यौगिकहरू बिरुवाहरूद्वारा अवशोषित हुन्छन्। बिरुवाहरूले आफ्नो वरिपरिको वातावरणमा पोषक तत्त्वहरू उत्पादन गर्ने भएकोले तिनीहरू खाद्य श्रृङ्खलामा पारित हुन्छन्। माटो प्रदूषणको प्रभाव र अन्य प्रदूषणहरूभन्दा कम देखिन्छ, तर तिनीहरूको परिणाम गम्भीर हुन्छ। माटो प्रदूषणका केही सबैभन्दा सामान्य स्रोतहरू: औद्योगिक फोहोरको अनुचित व्यवस्थापन, तेल फैलिनु, एसिड वा वर्षावायु प्रदूषणको परिणाम हो। अब खानी सञ्चालन, कृषि रसायन र गहन खेती, औद्योगिक दुर्घटनाहरू। माटो प्रदूषणका धेरै गम्भीर परिणामहरू हुन्छ जब रेडियोधर्मी फोहोर जस्तो फोहोर पदार्थहरू उचित रूपमा व्यवस्थापन गरिँदैनन्। तिनीहरू अत्यन्तै खतरनाक हुन्छन्। उदाहरणका लागि चेर्नोबिलमा भएको आणविक प्रकोपले 2600 वर्ग किलोमिटर क्षेत्रलाई हजारौँ वर्षसम्म बस्न अयोग्य बनाएको थियो। माटो प्रदूषणका अन्य नकारात्मक परिणामहरू समावेश: माटोमा पोषक तत्त्वको कमीले माटोलाई खेतीको लागि अनुपयुक्त बनाउँछ। यसले माटोको मूल वनस्पति र जीव जन्तुलाई असर गर्छ। माटोको नुनिलोपन बढ्दा वनस्पतिको क्षय हुन्छ। विषाक्त धुलो जस्तै सिलिका धुलोले फोक्सोको क्यान्सर वा श्वास प्रश्वास समस्या निम्त्याउन सक्छ। अब ध्वनि प्रदूषण।
1: A sound that is loud to level that is the unpleasant to human ears causing disturbances is called noise. This sound is measured in decibels. The exposure of a sound level is greater than 85 decibels for a prolonged period of time can be hazardous.
0: ध्वनि प्रदूषणलाई वातावरणमा अत्याधिक आवाज भनेर परिभाषित गरिएको छ, जसले प्राकृतिक सन्तुलनलाई खलल पुर्याउँछ। ध्वनि प्रदूषण सामान्यत मानिसबाट उत्पन्न हुन्छ, जबकि ज्वालामुखी जस्ता प्राकृतिक प्रकोपहरूले पनि यसको कारण बन्न सक्छ। सामान्यत 85 डेसिमल भन्दा माथिको कुनै पनि आवाजलाई हानिकारक मानिन्छ। ध्वनि प्रदूषणको सम्पर्कमा आउने अवधिमा पनि स्वास्थ्यमा प्रभाव पर्छ। सामान्यत कुराकानीको डेसिबल स्तर लगभग 60 हुन्छ, जबकि हवाईजहाज उडान गर्ने डेसिबल स्तर लगभग 150 हुन्छ। फलस्वरूप अन्य प्रकारका प्रदूषणहरूभन्दा ध्वनि प्रदूषण बढी देखिन्छ। ध्वनि प्रदूषणमा धेरै कारकहरूले योगदान पुर्याउँछ, जस्तै भारी मेसिनरी, मिल, कारखाना र औद्योगिक आवाज, सवारी साधन, विमान र यातायातका अन्य माध्यमहरूबाट आउने आवाज, निर्माण कार्यबाट आउने ध्वनि, सामाजिक जमघटबाट आउने आवाज जस्तै लाउड स्पिकर, पटाका पड्काउनु आदि, घरेलु आवाज जस्तै मिक्सर, टिभी, वासिङ मसिन इत्यादि। व्यापक सहरीकरण र निर्माणका कारण ध्वनि प्रदूषण धेरै सामान्य भएको छ। ध्वनि प्रदूषणले धेरै नकारात्मक परिणामहरू निम्त्याउन सक्छ, जस्तै श्रवण शक्ति कमजोर, टिनिटस, निन्द्रामा गडबडी, उक्त रक्तचाप, सञ्चार समस्याहरू।

अब निष्कर्ष छोटकरीमा भन्न पर्दा वातावरणीय प्रदूषणले मानव जीवनमा नकारात्मक प्रभाव पार्छ र यसलाई सकेसम्म कम गर्नुपर्छ। हामी प्रकृतिलाई हानि गर्छौँ र प्रकृतिले अझ बढी हानि हामीलाई पुर्याउँछ। यो रोक्न पर्छ। मानव अस्तित्व पारिस्थितिक प्रणालीमा निर्भर गर्दछ, त्यसैले सावधानी अपनाउनु र यसको सन्तुलन कायम राख्न अत्यन्त जरुरी अथवा आवश्यक रहेको छ। लौ त श्रोता मानवहरू, यसै बिन्ती अनि जानकारीको साथ अब विश्वभामी कार्यक्रमबाट बिदा चाहन्छु। हवस् त, नमस्कार, फेरि भेट्ने वचनको साथ।

नमस्कार, र अब समय भएको छ कार्यक्रम विविध चर्चाको। आज पर्यावरण दिवस भएको कारणले गर्दाखेरि हामी विविध चर्चामा पनि पर्यावरण बारेमा केही जान्ने प्रयास गर्ने गरेका छौँ।

पर्यावरण शब्द परि र आवरणको संयोजनबाट आएको हो। परिको अर्थ हुन्छ वरपर अनि आवरणको अर्थ हुन्छ वरिपरिको वातावरण। अर्को शब्दमा पर्यावरण जसको अर्थ वनस्पति जनावर र मानव जाति सहित सबै जीवित वस्तुहरू र तिनीहरूसँग सम्बन्धित भौतिक वातावरण हो त्यसलाई पर्यावरण भनिन्छ। वास्तविकतामा पर्यावरणले हावा पानी जमिन वनस्पति जनावर मानिस र तिनीहरूका विभिन्न गतिविधिहरूको परिणामलाई समेट्दछ। पर्यावरणको संरक्षण कसरी गर्ने त? विज्ञानमा भएको असीमित प्रगति र नयाँ आविष्कारहरूको प्रतिस्पर्धाको कारण आजका मानिसहरू प्रकृतिमाथि पूर्ण विजय खोज्छन्। यसले प्रकृतिको सन्तुलनलाई बिगारेको छ। वैज्ञानिक उपलब्धिहरूले मानिसहरूलाई प्राकृतिक सन्तुलनलाई व्यवस्था गर्न बाध्य पारेको छ। अर्कोतर्फ निरन्तर जनसङ्ख्या वृद्धि द्रुत औद्योगिकरण र सहरीकरणले प्रकृतिको हरियाली ठाउँहरूलाई नष्ट गरिरहेको छ। त्यसरी नै प्रकृतिको अत्याधिक शोषणले मानवतालाई मात्र होइन तर पृथ्वीका सबै जीवित प्राणीहरूलाई यस्तो पर्यावरणमा धकेलिएको छ जहाँ स्वस्थ जीवनको कल्पना पनि हामी गर्न सक्दैनौँ। प्रकृतिको अत्याधिक दोहनको कारण समाजमा उत्पन्न विभिन्न प्रकारका नयाँ रोगहरू आधुनिकरणको देखावटीपनको परिणामस्वरूप प्रकृतिले मानवलाई दिएको एउटा उपहार हो। पर्यावरण संरक्षणको लागि गर्ने योजना। पर्यावरणीय संरक्षण सबै जीवित प्राणीहरूको जीवन र यस पृथ्वीको सम्पूर्ण प्राकृतिक वातावरणहरूसँग नजिकबाट नै जोडिएको छ। प्रदूषणले सम्पूर्ण पृथ्वीलाई दूषित गरिरहेको छ र मानव सभ्यताको अन्त्य नजिकै छ। यो अवस्थालाई ध्यानमा राख्दै सन् 1992 ब्राजिलमा 174 देशहरूको पृथ्वी शिखर सम्मेलन आयोजना गरिएको थियो। यसपछि 2002 जोहान्सबर्गमा पृथ्वी शिखर सम्मेलन आयोजना गरिएको थियो र सबै देशहरूलाई पर्यावरण संरक्षणमा ध्यान केन्द्रित गर्न धेरै उपायहरू सुझाव दिएको थियो। वास्तवमा पर्यावरण संरक्षण मार्फत मात्र पृथ्वीमा जीवन सुरक्षित गर्न सकिन्छ। अन्यथा मङ्गल ग्रह जस्ता अन्य ग्रहहरू जस्तै पृथ्वीको जीवन चक्र पनि कुनै समय समाप्त हुनेछ।

हाम्रो पर्यावरण सुधार गर्न हामीले पहिला हाम्रो प्राथमिक आवश्यकता पानीलाई प्रदूषणबाट जोगाउनुपर्छ। हामीले कारखानाको फोहोर पानी, घरेलु ढल, ढल निकास र ढल लाइनहरूबाट निस्किने ढल निकासलाई नजिकैको नदी र समुद्रबाट बग्नबाट पनि रोक्नुपर्छ। कारखानाको पानीमा हानिकारक रसायनहरू हुन्छन् जसले नदीको पानीलाई दूषित गर्छ, जलचर जीवनलाई खतरामा पार्छ। अर्कोतर्फ हामी देख्छौँ कि त्यही प्रदूषित पानी सिँचाइको लागि पनि प्रयोग गरिन्छ जसले उर्वर जमिनलाई विषाक्त बनाउँछ। यसमा उब्जाएको बाली र तरकारीहरू पनि पोषक तत्त्वबाट मुक्त रहन्छ र उपभोग गर्दा अविशिष्ट घातक रसायनहरू मानव शरीरमा पुग्छ र रगतलाई

विषाक्त बनाउँछ। यसको अर्थ के हो भने यदि हामी स्वस्थ भविष्य चाहन्छौँ भने बाल बालिकालाई समय समयमा वातावरण संरक्षणको बारेमा उचित ज्ञान प्रदान गर्न आवश्यक छ। उनीहरूको स्वास्थ्य जुन हाम्रो भविष्य र उनीहरूको पुँजी हो, उनीहरूलाई राम्रो र महँगो ब्रान्डेड लुगा लगाउनु भन्दा बढी महत्त्वपूर्ण छ। आज वायु प्रदूषणले हाम्रो पर्यावरणलाई पनि ठुलो क्षति पुर्याएको छ। जल प्रदूषणसँगै वायु प्रदूषण पनि मानवताको सामना गरिरहेको एउटा चुनौती हो। यो सत्य हो कि मानवता आज विकासको बाटोमा अघि बढिरहेको छ, तर यसका साथै धेरै ठुला कारखानाहरू चिम्नीहरूबाट निरन्तर निस्किने धुवा, रेल र विभिन्न डिजल र पेट्रोलबाट चल्ने सवारी साधनहरूको पाइप र इन्जिनबाट निस्किने ग्यास र धुवा र हाइकोक, एसी, इन्भर्टर, जेनरेटर आदि जलाउँदा कार्बन डाइअक्साइड, नाइट्रोजन, सल्फ्युरिक एसिड र नाइट्रिक एसिड हरेक क्षण वायुमण्डलमा जोडिन्छ। वास्तवमा वायु प्रदूषण व्यापक भएको छ। जल प्रदूषण, वायु प्रदूषण र ध्वनि सबैले हाम्रो र हाम्रो बाल बालिकाको स्वास्थ्यलाई हानि पुर्याइरहेको छ। परिवर्तनशील मौसमी चक्र र बढ्दो कार्बन डाइअक्साइडको स्तरले हिमशिलाहरू पग्लिरहेको छ। सुनामी, बाढी, खडेरी, अत्याधिक वर्षा र खडेरी प्रतिकूल परिणामहरूको रूपमा देखा पर्दछन्। यसैलाई ध्यानमा राख्दै राम्रो भोलिको निम्ति हरेक वर्ष 5 जुनलाई विश्वव्यापी रूपमा पर्यावरण दिवसको रूपमा मनाइने गरिन्छ।

लौ त श्रोता महानुभावहरू, आज 5 तारिक जुन विश्व पर्यावरण दिवस रहेको कारणले गर्दाखेरि आज हामीले कार्यक्रम विश्वमा हामी अनि विविध चर्चामा पर्यावरणलाई लिएर चर्चा गर्यौँ र यसै चर्चाका साथमा आजलाई भने कार्यक्रम विविध चर्चाबाट पनि बिदा चाहन्छु। हवस् त, नमस्कार।

0: यतिन्जेल प्रस्तुत थियो कार्यक्रम विश्वमा हामी रब भने समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सुषमा तामाङबाट सुन्नुहोस्। पहिले प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको डिजिटल बुनियादी ढाँचा विकास यात्राले गति लिइरहेको बताउनु भएको छ।

0: चौकीमा सीमा सुरक्षा बलका जवानहरूलाई सम्बोधन गर्नुहुँदै सीमा सुरक्षालाई लिएर व्यापक दृष्टिकोण प्रस्तुत गर्नुभएको छ अनि युवा मामिला र खेल मन्त्रालय अन्तर्गत मेरो युवा भारत संगठनले भोलि नयाँ दिल्लीको त्यागराज स्टेडियममा युवा विकसित भारत मेरा भारत युवा सम्मेलनको आयोजना गर्नेछ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको डिजिटल बुनियादी ढाँचा विकास यात्राले गति लिइरहेको बताउनु भएको छ। एक सामाजिक सञ्जाल पोस्टमा प्रधानमन्त्री श्री मोदीले जानकारी दिँदै भन्नुभयो, एयर ट्रङ्कले भारतमा लगभग 3,00,000 करोड रुपियाँ निवेश गर्ने र 5 GW डाटा सेन्टर क्षमता विकास गर्ने योजना घोषणा गरेको छ। उहाँले यो देशको डिजिटल बुनियादी ढाँचा परिस्थितिमा प्रस्तावित सबैभन्दा ठूलो निवेश हो। श्री मोदीले भन्नुभयो, यस प्रकारको निवेशले क्लाउड कम्प्युटिङ र एआईको लागि वैश्विक केन्द्रको रूपमा भारतको स्थितिलाई बलियो बनाउनेछ, साथै रोजगार सृजना गर्नेछ, स्थानीय आपूर्ति श्रृङ्खलालाई समर्थन गर्नेछ र नवीनता नेतृत्व विकासलाई गति दिनेछ। प्रधानमन्त्री श्री मोदीले भन्नुभयो, यो स्पष्ट छ कि विश्वको डिजिटल अर्थव्यवस्थाको भविष्य भारतमा द्रुत गतिमा आकार लिइरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज गुजरातको सुरतमा सड़क बिजुली र औद्योगिक क्षेत्रमा 18,800 करोड रुपियाँको धेरै विकास परियोजनाहरूको उद्घाटन गर्नुहुनेछ। प्रधानमन्त्री श्री मोदीले हजिराको भ्रमण गर्नुहुनेछ र दिउँसो एक वृहत जनसभालाई सम्बोधन गर्नुअघि हाल चलिरहेको औद्योगिक र बुनियादी ढाँचा विकास सञ्चालनको समीक्षा गर्नुहुनेछ। बेलुकी प्रधानमन्त्री श्री मोदीले दमनको भ्रमण गर्नुहुनेछ र दमनमा लगभग 2,970 करोड रुपियाँ लागतको विभिन्न परियोजनाहरूको उद्घाटन र शिलान्यास गर्नुहुनेछ, जसमा देशका लागि प्रमुख स्वास्थ्य सेवा र उड्डयन बुनियादी ढाँचा विकास समावेश छ।
1: क्षेत्रीय बुनियादी ढांचे को बड़ी गति देते हुए प्रधानमंत्री नरेंद्र मोदी आज गुजरात और महाराष्ट्र के बीच कनेक्टिविटी को बढ़ाने के लिए वडोदरा मुंबई एक्सप्रेसवे के महत्वपूर्ण पैकेज राष्ट्र को समर्पित करेंगे। वे राष्ट्रीय राजमार्ग 56 के महत्वपूर्ण खंडों को 4-लेन बनाने की भी आधारशिला रखेंगे, जिससे आदिवासी क्षेत्रों और स्टैच्यू ऑफ यूनिटी तक पहुँच में सुधार होगा। जन कल्याण के तहत प्रधानमंत्री सूरत में 2400 घंटे आपातकालीन और ट्रॉमा केयर सुविधाओं से लैस एक आधुनिक 200 बिस्तरों वाले ESIC अस्पताल का भी उद्घाटन करेंगे। अपर्णा खुंट, आकाशवाणी समाचार, अहमदाबाद।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशको बालियामा रहेको जयप्रकाश नारायण पक्षी अभयारण्य सुराहा ताललाई भारतको 100 औं रामसर स्थलको रूपमा घोषणा गरेकोमा खुसी व्यक्त गर्नुभएको छ। यो सिमसार क्षेत्र एभी फाउनल जैविक विविधतामा धनी छ, जसले धेरै प्रवासी र निवासी चराहरूलाई आकर्षित गर्दछ। एक सामाजिक सञ्जाल पोस्टमा प्रधानमन्त्री श्री मोदीले भन्नुभयो, देशको प्राकृतिक परिवेश र विशेष गरी सिमसार क्षेत्रको सुरक्षाप्रति भारतको अटल प्रतिबद्धता यस उपलब्धिमा स्पष्ट रूपमा प्रतिबिम्बित हुन्छ। उहाँले अझ भन्नुभयो, वर्षौंदेखि सिमसार क्षेत्रको संरक्षण र कायाकल्प गर्ने प्रयासलाई बृहत्तर सामुदायिक सहभागिता, विज्ञान, नवीनता र जागरूकता पहलको माध्यमबाट सुदृढ पारिएको छ। गृहमन्त्री अमित शाहले आज त्रिपुराको लङ्कमुरा सीमा चौकीमा सीमा सुरक्षा बलका जवानहरूलाई सम्बोधन गर्नुहुँदै सीमा सुरक्षालाई लिएर व्यापक दृष्टिकोण प्रस्तुत गर्नुभएको छ। विश्व पर्यावरण दिवसको अवसरमा श्री शाहले केन्द्रीय सशस्त्र पुलिस बल CAPFलाई सम्बोधन गर्नुहुँदै वर्ष 2019 CAPFले संगठनको पर्यावरणीय योगदानमा काम गरिरहेको बताउनु भएको छ। उहाँले देशको पर्यावरणीय प्रतिबद्धतालाई थप मजबुत बनाउन आगामी वर्षदेखि वार्षिक 2 करोड भन्दा अधिक बिरुवा रोप्ने लक्ष्य राख्ने घोषणा गर्नुभयो।
2: जनसांख्यिकी का परिवर्तन
3: Our government is firmly committed to prevent illegal demographic changes in the border regions of Tripura, West Bengal and Bihar. To safeguard the demographic balance and strengthen border security, we have undertaken extensive border fencing measures in these areas.
2: जनसांख्यिकी के परिवर्तन को रोकने के लिए बाड़ लगाई गई है।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा ATIR न्युज कर्सन अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले आउँदो 23 जुनमा हुने दोस्रो नागरिक आलङ्करण समारोहमा यस वर्षका 65 प्रतिष्ठित व्यक्तित्वहरूलाई पद्म पुरस्कार प्रदान गर्नुहुनेछ। विगत महिना श्रीमती मुर्मूले राष्ट्रपति भवनमा आयोजित पहिलो

नागरिक अलंकरण समारोहमा 66 प्रतिष्ठित व्यक्तित्वहरूलाई पद्म पुरस्कार प्रदान गर्नुभएको थियो। राष्ट्रपति मुर्मूले यस वर्ष 5 पद्मभूषण 13 पद्म विभूषण 13 पद्मभूषण र 113 पद्मश्री सहित 131 पद्म पुरस्कार स्वीकृत गर्नुभएको छ। प्रति वर्ष गणतन्त्र दिवसको अवसरमा यी पुरस्कारको घोषणा गरिन्छ। यी प्रतिष्ठित नागरिक सम्मान कला, सामाजिक कार्य, सार्वजनिक मामिला, विज्ञान र इन्जिनियरिङ, व्यापार र उद्योग, चिकित्सा, साहित्य र शिक्षा, खेल र नागरिक सेवा जस्ता विभिन्न क्षेत्रमा प्रदान गरिन्छ। पद्म विभूषण असाधारण र प्रतिष्ठित सेवाका लागि प्रदान गरिन्छ। पद्म विभूषण उच्च श्रेणीको विशिष्ट सेवाका लागि र पद्मश्री कुनै पनि क्षेत्रमा विशिष्ट सेवाका लागि प्रदान गरिन्छ। भारतीय रिजर्व ब्याङ्कले चालु वित्त वर्षमा लगातार दोस्रो पटक मौद्रिक नीति समीक्षामा प्रमुख ब्याजदरहरू यथावत राखेको छ। द्विमासिक मौद्रिक नीतिको घोषणा गर्नुहुँदै ब्याङ्कका गभर्नर सञ्जय मल्होत्राले मौद्रिक नीति समितिले सर्वसम्मतिले रिपो दर 5.2-5% राख्ने निर्णय गरेको बताउनु भएको छ। स्थायी जामा सुविधाको दर 5% यथावत रहेको छ भने सीमन्त स्थायी सुविधा र ब्याङ्क दर 5.5% यथावत रहेको छ। ब्याङ्कले चालु वित्त वर्षको सकल घरेलु उत्पाद सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ। उद्योग संगठन एसोचैमले आरबीआईको रिपो दरलाई 5.2-5% राख्ने निर्णयको प्रशंसा गर्दै यसले वृद्धिलाई बढावा दिने र उद्योगलाई बलियो बनाउने बताएको छ। एसोचैमका महासचिव सौरभ सन्यालले यो निर्णयले आर्थिक वृद्धिका साथै मुद्रास्फीतिलाई सुरक्षित दायरामा राख्न सहयोग पुग्ने बताउनु भएको छ। श्री सन्यालले भन्नुभएको छ, ब्याजदरहरू अपरिवर्तित राख्ने आरबीआईको निर्णयले अर्थव्यवस्थामा विश्वास झल्काउँछ। आज संसारभरि नै विश्व पर्यावरण दिवस मनाइँदैछ। यो हरेक वर्ष 5 जुनमा मनाइन्छ। यसको सुरुवात सन् 1973 संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम अन्तर्गत गरिएको थियो। यस दिवसको उद्देश्य पृथ्वीमा जीवनलाई सुरक्षित राख्ने र पर्यावरण संरक्षणको बारेमा मानिसहरूलाई जागरूकता बढाउनु हो। विश्व पर्यावरण दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीलाई शुभकामना दिनुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले भन्नुभयो, यो दिनले पर्यावरणको संरक्षण गर्न र स्थायी विकासलाई अगाडि बढाउने प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ। युवा मामिला र खेल मन्त्रालय अन्तर्गत मेरो युवा भारत संगठनले भोलि नयाँ दिल्लीको त्यागराज स्टेडियममा युवा विकसित भारत मेरा भारत युवा सम्मेलनको आयोजना गर्नेछ। सम्मेलनमा देशभरिबाट 6,000 अधिक युवा सहभागी हुनेछ, जसमा विद्यार्थीहरू, युवावर्ग, महिलाहरू, उद्यमी, कन्टेन्ट क्रिएटर्स र उदयमान नेताहरू लगायत विविध पृष्ठभूमिका प्रतिनिधिहरूले भाग लिनेछन्। यो समाचार युट्युबमा एटएआईआर कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको डिजिटल बुनियादी ढाँचा विकास यात्राले गति लिइरहेको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज गुजरातको सुरतमा सडक, बिजुली र औद्योगिक क्षेत्रमा 18,800 करोड रुपियाँको धेरै विकास परियोजनाहरूको उद्घाटन गर्नुहुनेछ। राष्ट्रपति द्रौपदी मुर्मूले 23 जुनमा हुने दोस्रो नागरिक अलङ्करण समारोहमा यस वर्ष 65 प्रतिष्ठित व्यक्तित्वहरूलाई पद्म पुरस्कार प्रदान गर्नुहुनेछ। गृहमन्त्री अमित शाहले आज त्रिपुराको लाकामुरा सीमा चौकीमा सीमा सुरक्षा बलका जवानहरूलाई सम्बोधन गर्नुहुँदै सीमा सुरक्षालाई लिएर व्यापक दृष्टिकोण प्रस्तुत गर्नुभएको छ। अनि युवा मामिला र खेल मन्त्रालय अन्तर्गत मेरो युवा भारत संगठनले भोलि नयाँ दिल्लीको त्यागराज स्टेडियममा युवा विकसित भारत मेरा भारत युवा सम्मेलनको आयोजना गर्नेछ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो। प्रमुख समाचार लिएर हामी 5:05 पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।